0: थे तो या न ईरान सा मुआदो न थे तो वधिक फैसले जो अख्तियार सदर ट्रंप वटाए वफाकी घर वजीर मोहसिन नकवी जी तहरान में ईरानी परदेही वजीर अब्बास सिराग़ची सां मुलाकात खिते जी सूरत हाल समेत सालसी वारन मामलन ते गाल्हियो ईरानी मीडिया मूजिब मोहसिन नकवी ऐं अब्बास सिराग़ची विच में जंग जे खात्मे बाद तजवीज़ुनि ते ॻाल्हियूं बि थियूं आहिनि मोहसिन नकवी जो हफ़्ते अंदर ईरान जो ही ॿियो दौरो आहे सफारती लागापन के 75 साल मुकम्मल थे ते इस्लामाबाद में तकरीब सदर आसिफ अली जरदारी तकरीब के खिताब कंदे चयो त चीन सां दोस्ती पाकिस्तान की परदेही पॉलिसी जो बुनियादी थंब है तरक्की जो रस्तो पाकिस्तान ऐं चीन जो गडियल ख्वाब है बिन्ही मुल्क हमेशा एक बे के बुनियादी मुफादन जो दिफा कियो है वजीर आजम शहबाज शरीफ चयो त खिते में ईरान ऐं अमेरिका तकरार के हल में पाकिस्तान मरकजी किरदार अदा कर रो है चीन भी पाकिस्तान के सालसी वारे की कोशिशों की हिमायत कई है गडियल कोशिशों से तरक्की जहा रस्ता तय कंदी पाकिस्तान पे इस्लामी मुल्क है जै चीन के तस्लीम किया चीन भी हर दुखे वक्त में पाकिस्तान से जबल जिया बीठो रो वक्त गुजरण से गडो गड बिन्हीं मुल्क की दोस्ती मजबूत थी सीपेक पाकिस्तान की मीशत रोजगार की फरहमी ला अहम है मुल्क में जटादार अमुन के क्याम लाए दहशतगर्दी खिलाफ जंग कौमी अजम से जारी रही वतन जो अमुन अमान शहीद गाजन की कुर्बानी जो नतीजो है शहीद की इज्जत कुर्बानी हर पाकिस्तानी मुकदस अमानत है फील्ड मार्शल सद आसम अली जो जी एच क्यू में शहीद गाजन के एजाज देने वाली तकरीब के खिताब एस पी आर मूजिब फील्ड मार्शल शहीद के वारसन गाजन के फौजी एजाजन से नवाजो फील्ड मार्शल चो तो शहीद गाजी कौम जो फख्र है शहीद की इज्जत कुर्बानी हर पाकिस्तान लाइ मुकदस अमानत है फील्ड मार्शल पारा कानून लागू कदड़ इदार दहशतगर्द खिलाफ भेड़ में लगातार कार्रवाई से वाखाण भी कई खैबर पख्तूनख्वा में सिक्योरिटी फोर्सेस जो ऑपरेशन 48 कलाक दौरान टीह दहशतगर्द के मारे वो सिक्योरिटी फोर्सेस दत्ता खेल स्पेन वाम आए बनू समेत मुख्तलिफ इलाकन ताई ऑपरेशन जो दायरो बधाए छो सिक्योरिटी तरीन मूजिब कार्रवाई दौरान दहशतगर्द के कब्जे में हथियारों गोला बारूद धमाकेदार मवाद तैयार थियल आईईडी पिण बरामद कई वो सैनिटाइजेशन ऑपरेशन दौरान जमीन का सिरंगुन आए मेनकर जो एक पेजीदा नेटवर्क गोले उनके तबाह कियो ग्लोबल स्मूथ फ्लोटेला जै समूरा गिरफ्तार मेंबर इसराइली कैद में आजाद थी वह इसराइल का तुर्किया मुंतकिल पाकिस्तान गजा वासन लाए खाद खुराक खड़ी वीदड़ इंसानी हकन के कारकुनन इसराइल की बदसलूकी वाले वाक्य की मजम्मत कई है ग्लोबल स्मूथ फ्लोटेला के रोकना या कारकुनन से बदसलूकी आलमी कानून खिलाफ है स्पेन इटली पारा भी इसराइली कदम की मजम्मत स्पेन के वजीर आजम चाहे तो फ्लोटेला के कारकुन के तजहीक कबूल होने जोगी ना है सिंध कैबिनेट कराची के बीआरटी मनसूबे लाट टू जो कम तेज करने की मंजूरी दी छी कम में देर से अगुनो टीको रद्द एफडब्ल्यूओ के कम देने की मंजूरी दिनी वही वे वे यूनिवर्सिटी रोड जो कम 90 दिन अंदर मुकम्मल करने की हिदायत जेल में कैदन के खाधे पीते लाए वादू ग्रांट मंजूरी कणक के बे सूबे डा मुंतकली के पाबंदी लागू सीनियर वजीर शब्दी लीना में चाहे तो कणक के सूबे का बहर मुंतकली की निगरानी कई वी कणक जखीरों कदड़न खिलाफ कार्रवाई कई वी 28 आइनी तरमीम से वफाक असा को भी राबो ना कर तरमीम जहा नुकता शेयर थन्दा पार्टी मरकजी कमेटी फैसलो कंदी कंदकोट वेझो बंगवार बरादरी विच में पुराने तकरार ता हथियारबंदन के हमले में एक औरत समेत टे जणा मारजी विया गबलो थाने के कच्छ वारे इलाके में बंगवार बरादरी के बिंदुरन में हलंदर पुराने तकरार ता वाक्यो पेश आयो फायरिंग में नौजवान मेमार बंगवार गुलाम फरीद बंगवार आए औरत ता आलमी बंगवार मारजी विया This is a high court circuit bench. Government may be doing the load shedding transformer line. اتارو کٹن وا کھان روکے چھڈیو لکھت میں حکم جاری عدالت بند کیل بجلی بحال کرن سا گڈو لاتل ٹرانسفارمر فوری لگانے لوڈ شیڈنگ نکن جی ہدایت بھی کئی کچھ وائبے دارن جی رہتن تے سجے علاقے جی بجلی بند کرن تے غیر قانونی قرار عدالت چو تو بل بھریندڑ شہرن کے بجلی کا محروم کرن بنیادی انسانی حقن جی بنج کڑی آئے جتا ٹرانسفارمر لاتا ویا ہن اتے فوری طور تے بجلی بحال کی ونجے عوام کا ٹرانسفارمر جی مرمت یا پیسہ اگارن ڈیڈکشن بل موکلنے جو بھی سختی سے نوٹس سی او صاحب کو کا مبینہ غیر قانونی کاروائی تے رپورٹ طلب حکمران ایران امریکہ میں ٹھاہ کرائے سکن تھا پر ملک جا مسئلہ حل نتھا کرائے سکن ذوالفقار علی بھٹو جونیئر دادو میں خطاب ایڈس خلاف جاگرتا مہم لائے دادو پہچن بعد گلائی تھے جونیئر ذوالفقار بھٹے چو تو ایچ آئی وی شروعات ہے علاج نہ تھن سا ایڈس جو مرض لگی ہو جن جو علاج نہ ہے ایچ آئی وی مریضن سا نفرت نہ پیار کیو
1: سامعین و ناظرین میں عمر صادق آپ سے مخاطب ہوں عقائد نامدار صلی اللہ علیہ وسلم کا ارشاد ہے کہ آپ میں سے ہر ایک نگہبان ہے اور نگہبانی کے بارے میں ان سے پوچھا جائے گا اولاد کے نگہبان والدین ہیں پولیو کے بیماری سے بچانے کے لیے دو قطرے آپ ضرور پلائیے گا
2: دس پروگرام از برٹ ٹو یو بائی
3: بینک الحبیب رشتہ بھروسے کا
4: حیرت انگیز جدید مشین ذریعے پہنجو چیک اپ کرایو ائے ہومیوپیتھک طریقہ علاج سے شفا حاصل کریو جی ہاں ہانے اواں جے پہنجے شہر سکرن میں حاجی عنایت ہومیوپیتھک کلینک تے مشہور و معروف خاندانی تجربے کار سینئر لیکچرر ہومیوپیتھک ڈاکٹر حارث جاوید راجپوت صاحب ڈی ایچ ایم ایس سندھ آر ایچ ایم پی پاکستان جنرل فزیشن ماہر امراض میدو جگر جی گرمائش گردے جی پتھری سوج پرانی کھنگ زکام دل جی تکلیف اد متھے جو سور اکھن جی خارش جوڑن جو سور بخار بارن جو دیر سا ہلن فالج شوگر دماغی کمزوری خارش ناسور خونی بادی بواسیر انن سبن بیمارن جو کامیاب علاج کیو ویندو ہے ہومیوپیتھک ڈاکٹر حارث جاوید راجپوت صاحب ٹائم روزانو صبح 9 وگے کھان شام 6 وگے تائیں بروز جمعہ 12 وگے تائیں ایڈریس حاجی عنایت ہومیوپیتھک کلینک اسٹیشن روڈ سکرن ودھک مشورے رابطے جے لائے 0327-99-84-763
5: ملک میں گرمی جی شدید لہر جاری ہے جکا صحت لائے خطرناک تھی سگے تھی مہربانی کرے احتیاطی اپاؤ وٹھو بارن بزرگن ایں بیمار مانن جو خاص خیال رکھو دیہ جو تمام گرم وقت صبح 11 کھاں شام 4 وگے تائیں اس کھاں پاسو کریو گرمی کھاں بچاؤ تہاں جے احتیاط میں آہے پانجے ایں پانجے پیارن جی حفاظت کریو ایں بن کے بھی جان دیو ہی پیغام مسلم ہینڈز این ڈی او ایں سٹار نیٹ ورک جے تعاون سا عوام جے آگاہی جے لائے پیش کیو ویو
6: ہو تو آواز بھی سندھ کی ہے جی ایف ایم 88 نیٹ ورک جی ایف ایم 88 نیٹ ورک سندھ کی آواز

0: आसिम मुनीर साहब है, उनका मेहनत, वज़ीर आज़म साहब का मेहनत, उनका पूरा टीम का मेहनत, हम इसलिए शुक्र अदा करते हैं कि ये मेहनत जारी है। ना सिर्फ इसलिए कि हम अमन पसंद लोग हैं, हम जंग के खिलाफ तारीखी तौर पे पाकिस्तान पीपल्स पार्टी जंग के खिलाफ रही है, मगर ख़ास तौर पे इस मौके हैं अगर पाकिस्तान के अवाम मुआशी मुश्किलात में हैं तो उस मुआशी मुश्किलात को कम करने के लिए हम सब दुआ गो हैं कि ये अमन की जो कोशिश है, ये जंग बंदी की जो कोशिश है, ये कामयाब हो, ये जल्द अज जल्द कामयाब हो, ताकि ये मुआशी मुश्किलात भी, अवाम के मुआशी मुश्किलात भी उन मसाइल में कमी किया जाए। मगर साथ साथ हम भी कोशिश कर रहे हैं अपने महदूद वसाइल में, हम भी कोशिश करेंगे कि अवाम के मुआशी मुश्किलात में कमी आए। हम साथ साथ हमारा ये कोशिश होगा कि हम अवाम के लिए ऐसे मुआशी मौके फराहम किया जाए ताकि अवाम को रोज़गार मिले, इन मुआशी मुश्किलात में कोई रिलीफ दिया जाए। और इस सिलसिले में एक तरफ तो आपके जो रिलीफ के मंसूबे हैं, जो हुकूमत सिंध किसान कार्ड के थ्रू किसानों को रिलीफ देने की कोशिश कर रही है, जो मोटरसाइकिल ड्राइवर्स हैं उनके लिए आपने ये मंसूबा शुरू किया है कि उनको थोड़ा सब्सिडी दिया जाए। साथ साथ मैंने वज़ीरे आला साहब से रिक्वेस्ट किया है और सुना है कि पिछले कैबिनेट मीटिंग में इसका अप्रूवल भी मिला है कि हमारे माहीगीरों के लिए भी इस किस्म का सपोर्ट और रिलीफ दिया जाए। मगर हमारे पास उतना तो मुआशी या फिस्कल स्पेस नहीं है कि मैं हर कराची आइट के पास या हर सिंध में रहने वाले के पास या हर मुल्क में एक शहरी के पास पहुंचूं और वो सहूलत या रिलीफ पहुंचा दूं जिससे ये मुआशी मुश्किलात में कमी हो। हमें ऐसे मंसूबे लेकर आने पड़ेंगे जहां हम अपने अवाम के लिए ये मुआशी मौके फराहम करें कि जो हमारे मेहनत करने वाले अवाम हैं, जो रोज़गार चाहते हैं, उनके लिए रोज़गार के मौके फराहम किए जाएं। जो हमारा कारोबारी तबकात है, जो हमारा एंटरप्रेन्योरियल क्लास है, अगर वो कारोबार करना चाहते हैं, हम उनका कारोबार में आसानियां पैदा किया जाए। तो इसी सिलसिले में इंशाअल्लाह ताला जो सिंध हुकूमत है, हम पब्लिक प्राइवेट पार्टनरशिप में पाकिस्तान में लीड कर रहे हैं, इस खित्ते में लीड कर रहे हैं। आलमी इदारों ने पाकिस्तान पीपल्स पार्टी की सिंध हुकूमत की जो पब्लिक प्राइवेट पार्टनरशिप के मंसूबे हैं, इकोनॉमिस्ट मैगज़ीन ने इनको आलमी सतह पे इसको रेट किया है। ये भी जो शारे भुट्टो का कासिम, जो शारे भुट्टो का मंसूबा है, ये मंसूबा भी यूनाइटेड नेशंस के जो फोरम है वहाँ तीन चार जो सिंध के पब्लिक प्राइवेट पार्टनरशिप के मंसूबे हैं उनका आलमी सतह का रिकग्निशन मिला है और उनमें से एक आपका ये शारे भुट्टो है। तो हमें मालूम है तो चाहे शारे भुट्टो हो, चाहे थरकोल हो, चाहे झिर्क मुल्क यातियार ब्रिज हो, या थट्टा सचावल ब्रिज हो, या जो भी आपका पब्लिक प्राइवेट पार्टनरशिप का मंसूबा है, हमने अब ये साबित कर दिया है कि पाकिस्तान पीपल्स पार्टी ये काम कर सकती है, डिलीवर कर सकती है और आलमी सतह का डिलीवरी करवा सकती है। तो हम इंशाअल्लाह ताला अब हम पब्लिक प्राइवेट पार्टनरशिप के थ्रू इस सूबे में और इस शहर में ऐसे मंसूबे लेकर आएंगे जिससे मुआशी एक्टिविटी होगा, जिससे रोज़गार के मौके पैदा होंगे, जिससे हमारा कारोबारी तबकों को कारोबार करने के मौके मिलेंगे और जिससे इस शहर के अवाम के लिए, इस सूबे के अवाम के लिए और इस मुल्क के अवाम के लिए ऐसे मौके फराहम किया जाए। इनमें से एक इंशाअल्लाह ताला मंसूबा ऐसे होगा कि हम कराची के जो हमारा कोस्ट है, कराची कोस्ट पे हम इंशाअल्लाह कराची कॉर्निश का मंसूबा शुरू करेंगे और हम पब्लिक प्राइवेट पार्टनरशिप में پبلک پرائیویٹ پارٹنرشپ ایسے میں ایسے کارنیش بنا کے دکھائیں گے کہ آپ کو پاکستان کے عوام کو کراچی کی شہری کو کسی دوسرا ملک نہیں جانا پڑے گا, کسی مڈل ایسٹرن ممالک میں جانا نہیں پڑے گا. آپ کو انشاءاللہ تعالی ہم عالمی سطح کا کراچی کے لیے ایک ایسا ماڈرن پبلک پرائیویٹ پارٹنرشپ کے تھرو کارنیش بنا کے دکھائیں گے. ساتھ ساتھ انشاءاللہ تعالی ہم کراچی میں ایک ایسا ادارہ قائم کریں گے, ایک ایسا سینٹر قائم کریں گے تاکہ کراچی عالمی سطح پہ معاشی مقابلہ کر سکے. اور اگر ہم چاہتے ہیں کہ یہ شہر, یہ صوبہ پاکستان کے مختلف شہروں سے نہیں, پاکستان کے باقی شہروں سے نہیں, مگر اگر ہم یہ دیکھنا چاہتے ہیں کہ ہمارا شہر, ہمارا صوبہ دنیا کا مقابلہ کرے, تو پھر ہمیں کراچی میں ایک سندھ انٹرنیشنل فائنینشل سینٹر کھولنا پڑے گا. اور انشاءاللہ تعالی یہ سندھ انٹرنیشنل فائنینشل سینٹر نہ صرف پاکستان میں مگر ہمارا کاروباری طبقہ کو کراچی کا معیشت انشاءاللہ تعالی دنیا سے مقابلہ کر کے دکھائے گی. ہم ایسے نظام بنائیں گے جیسے مختلف دوسرے ممالک میں بنے ہیں. میں جب ایگزائل میں تھا, شہید محترمہ بینظیر بھٹو جب ایگزائل میں تھی, صدر زرداری جیل میں تھا, تو میں یو اے ای میں بڑا ہوا, وہاں تعلیم حاصل کی, اور میں نے اپنے آنکھوں کے سامنے دیکھا کہ کیسا اس چھوٹا ممالک نے اپنے انفراسٹرکچر میں انویسٹ کیا اور ایسے ادارے بنائے تاکہ وہ دنیا کا مقابلہ کر سکے. اور شروعات میں ان کے لیے مشکل ہوتا تھا کہ وہ دنیا کو کیسے قائل کرے کہ عالمی انٹرنیشنل انسٹیٹیوشنز ان کے ملک میں آ کے کاروبار کریں. اس لیے دنیا میں یہ خوف تھا کہ ہم اگر ان عرب ممالک میں آ کے کاروبار کریں گے اور ہمارا کوئی کاروباری مسئلہ بن جاتا ہے, کوئی ڈسپیوٹ ہو جاتا ہے کسی لوکل کے ساتھ یا کسی شیخ کے ساتھ, تم اسی شیخ کے ججز کے سامنے جائیں گے, ہمارا کیا گارنٹی ہے کہ وہ ہمیں عالمی سطح کا انصاف ملے گا. تو انہوں نے اس کو اس طریقے سے درست کیا کہ انہوں نے, یو اے ای نے دبئی میں دبئی انٹرنیشنل فائنینشل سینٹر قائم کیا, اور وہ دبئی انٹرنیشنل فائنینشل سینٹر میں انہوں نے انسینٹیوز دیے اپنے کاروباری طبقہ کے لیے, عالمی کاروباری کمپنیز کے لیے کہ آئے ہمارا ملک میں آ کے ٹیکس انسینٹیوز کا فائدہ لے, کم ٹیکس ہونے کا فائدہ لے, آئے اس ادارہ میں آپ اپنا بزنس کھولے, آپ اپنا کاروبار شروع کرے, اپنا دفتر شروع کرے, کام کرنا شروع کرے, اور بے فکر رہے. اس انٹرنیشنل فائنینشل سینٹر پہ جو قانون لاگو ہوگا وہ دبئی کا قانون نہیں, وہ یو اے ای کا قانون نہیں, وہ عالمی انٹرنیشنل قانون, کوئی یو کے کا قانون, کوئی دوسرا قانون ہوگا. اور اگر ہمارا کوئی اختلاف ہوگا, آپ کا کوئی ڈسپیوٹ ہوگا, تو آپ کو کسی لوکل کورٹ میں جانے کے بجائے, کسی لوکل جج کے سامنے جانے کے بجائے, آپ یہ عالمی انسٹیٹیوشنز کے سامنے, عالمی ادارے کے سامنے جا کے آپ کا کیس لڑا جائے گا, اور اس سے عالمی دنیا کو, کاروباری طبقہ کو وہ کانفیڈنس ملا کہ وہ جا کے اس ملک میں اپنا کردار ادا کرے, اور آپ دیکھیں کہ وہ ملک کہاں سے کہاں پہنچ گیا. اور میرا یہ وعدہ ہے انشاءاللہ تعالی اس صوبے کے عوام کے ساتھ, اس شہر کے عوام کے ساتھ, کہ ہم مل کے محنت کریں گے, ہم سندھ انٹرنیشنل فائنینشل سینٹر کھول کے دکھائیں گے, اور یہ شہر, یہ صوبہ اس سینٹر بننے کے بعد انشاءاللہ تعالی نہ صرف باقی صوبوں سے باقی شہروں سے مگر انشاءاللہ تعالی ہم دنیا سے مقابلہ کر کے دکھائیں گے.
1: آپ سن رہے تھے جی اے ایف ایم نیٹورک پر کے ٹی این نیوز.
2: میرا نام ڈاکٹر آفتاب احمد ہے اور میں بطور اسسٹنٹ پروفیسر نیشنل انسٹیٹیوٹ آف چائلڈ ہیلتھ کراچی میں اپنے فرائض سر انجام دے رہا ہوں. پولیو کے خاتمے کے بالکل ہم قریب پہنچ چکے ہیں مگر وائرس ابھی بھی ہمارے پانی اور اخراج کے سیمپلز میں پازیٹیو ہے. ہمارے بچے ابھی بھی اس بیماری کو پکڑنے کے رسک پہ ہیں. انسداد پولیو مہم شروع ہونے والی ہے جس میں آپ اپنے 5 سال سے کم والے بچوں کو 2 قطرے پولیو کے ضرور پلائیں تاکہ اس بیماری پہ جلد از جلد قابو پایا جا سکے.
3: حیرت انگیز جدید مشین ذریعے پہنجو چیک اپ کرایو ائے ہومیوپیتھک طریقہ علاج سا شفا حاصل کریو. جی ہاں, ہانے اماجے پنجے شہر سکرن میں حاجی عنایت ہومیوپیتھک کلینک تے مشہور و معروف خاندانی تجربے کار سینئر لیکچرر ہومیوپیتھک ڈاکٹر حارث جاوید راجپوت صاحب ڈی ایچ ایم ایس سندھ آر ایچ ایم پی پاکستان جنرل فزیشن ماہر امراض میدو جگر جی گرمائش گردے جی پتھری سوج پرانی کھنگ زکام دل جی تکلیف اد متھے جو سور اکھن جی خارش جوڑن جو سور بخار بارن جو دیر سا ہلن فالج شوگر دماغی کمزوری خارش ناسور خونی بادی بواسیر انن سبن بیمارن جو کامیاب علاج کیو ویندو ہے. ہومیوپیتھک ڈاکٹر حارث جاوید راجپوت صاحب ٹائم روزانو صبح 9 وگے کھا شام 6 وگے تائیں بروز جمعہ 12 وگے تائیں. ایڈریس حاجی عنایت ہومیوپیتھک کلینک اسٹیشن روڈ سکرن. ودھک مشورے رابطے کے لیے 0327-99-84-763.
4: کمی گرمی جی شدید لہر جاری ہے جکا صحت لائے خطرناک تھی سکے تھی. مہربانی کرے احتیاطی اپا وٹھو. بنا ضرورت جے گھر کھا باہر نہ نکرو. باہر نکرن وقت کندھ ایں جسم کے ڈھکیو. گھنو پانی واپرائن جی عادت ٹھایو. او آر ایس یا نمکول استعمال کریو. ہلکا ڈھلو ایں ہلکے رنگن وارو لباس پائن کے ترجیح دیو. ہی پیغام مسلم ہینڈز این ڈی او ایں سٹار نیٹ ورک جے تعاون سا عوام جے آگاہی لائے پیش کیو ویو.
5: ہر جی ایف ایم